0: ہیں۔
1: uv.in اور ہمارے نیوز آن اے آئی آر ایپ پر بھی اپلبدھ ہیں۔ دوپہر سماچار میں آپ کا پھر سواگت ہے۔ راشٹریہ پریکشا ایجنسی این ٹی اے نے بتایا ہے کہ آگامی نیٹ یو جی پنر پریکشا کے لیے پچھلے 24 گھنٹوں میں 10 لاکھ سے ادھک امیدواروں نے اپنے پرویش پتر ڈاؤن لوڈ کر لیے ہیں۔ پنر پریکشا 21 جون کو ہوگی۔ اس بیچ پاردرشتا بڑھانے اور پیپر لیک کی آشنکاؤں کو سماپت کرنے کے لیے سرکار نے 22 جون تک ٹیلی گرام اپلیکیشن پر آن لائن سندیش بھیجنے پر روک لگا دی ہے۔ این ٹی اے نے کہا کہ یہ پرتیبندھ نیٹ پنر پریکشا کے دن اور اس کے ترنت بعد تک لاگو رہے گا۔ ایجنسی نے کہا کہ ٹیلی گرام کو 30 تاریخ تک پہلے سے پوسٹ کیے گئے سندیشوں کو سمپادت کرنے کی سویدھا کو بھی بند کرنے کا نردیش دیا گیا ہے۔ لوک سبھا ادھیکش اوم برلا نے کہا ہے کہ وویدھ سنسکرتیوں اور بھوگولک پرستھتیوں کے باوجود وشو کی سب سے بڑی آبادی والا بھارت سوتنترتا کے بعد بڑھتی جن بھاگیداری سے وشو کا سب سے بڑا لوکتنتر بن کر ابھرا ہے۔ نئی دلی میں آیوجت وکست بھارت یوا سنسد کے پرتبھاگیوں سے باتچیت میں انہوں نے کہا کہ 50 لاکھ سے ادھک یوا آج یوا سنسد سے جڑے ہوئے ہیں۔
2: کیسے ہم وکست بھارت کے سنکلپ کو پورا کر سکتے ہیں، اس کے لیے یوا سنسد کے مادھیم سے ترک سواد کی سنسکرتی کو بڑھانے کا ایک کاریکرم آیوجن کیا اور نشچت روپ سے آج 50 لاکھ سے زیادہ یوا سنسد سے جڑے۔ الگ الگ راجیوں کے اندر یواؤں نے اس راجیہ کے وکست اور وکست کے ساتھ بھارت وکست کے سپنوں کو ساکار کرنے کے لیے اپنے وچار رکھے۔
1: سرکار نے اوشدھی نیم 1945 میں سنشودھن ادھیسوچت کیا ہے۔ اس میں گاؤں میں کف سیرپ کی بکری پر دی گئی چھوٹ واپس لے لی گئی ہے۔ اب گاؤں میں کف سیرپ کی بکری اور وترن کیول ودھیوت لائسنس پراپت فارمیسیوں کے مادھیم سے ہی کیا جائے گا۔ ایک رپورٹ۔
3: سواستھ ایوم پریوار کلیان منترالے نے ایک ادھیسوچنا جاری کر کہا ہے کہ اوشدھی نیموں کے انوسوچی کے میں دواؤں کے ورگ شیرشک کے انترگت شامل سیرپ شبد کو ہٹا دیا گیا ہے۔ سیرپ شبد ہٹائے جانے کے بعد اب کھانسی کے سیرپ کو اس چھوٹ کا لابھ نہیں ملے گا۔ اس سے پہلے 1000 سے کم آبادی والے گرامین چھیتروں میں کھانسی کے سیرپ کی بکری کو لائسنس سمبندھی پراودھانوں سے چھوٹ ملی ہوئی تھی۔ یہ سنشودھن سیرپ آدھارت اوشدھیوں پر نیامکیہ نگرانی کو اور سدھڑھ کرنے تتھا چھوٹ سمبندھی ویوستھا کو ورتمان جن سواستھ اور سرکشا آوشیکتاؤں کے अनुरूप बनाने के उद्देश्य से किया गया है। आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: سرکار نے سوشل میڈیا پر پرسارت اس خبر کا کھنڈن کیا ہے جس میں دعویٰ کیا گیا تھا کہ E20 ایندھن کے استعمال سے واہن بیمہ دعووں کو خارج کیا جا سکتا ہے۔ پتر سوچنا کاریالے کی تتھیہ جانچ اکائی نے بتایا کہ یہ دعویٰ نرادھار ہے۔ پتر سوچنا کاریالے نے سپشٹ کیا ہے کہ E20 ایندھن کے استعمال کے باوجود موٹر بیمہ پالیسیاں وید رہتی ہیں۔ प्रधानमंत्री नरेंद्र मोदी ने आज कहा कि पिछले दशक में देश भर में बुनियादी ढांचे में सुधार का काम रिकॉर्ड स्तर पर हुआ है। सोशल मीडिया पर MyGov की एक पोस्ट साझा करते हुए श्री मोदी ने कहा कि सरकार विकसित भारत की परिकल्पना को साकार करने के लिए अगली पीढ़ी की अवसंरचना तैयार करने के लिए प्रतिबद्ध है। ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं। ताजा समाचार जानने के लिए आप हमारे सोशल मीडिया हैंडल @AIRNewsHindi को फॉलो कर सकते हैं। ये आकाशवाणी है। सर्वोच्च न्यायालय ने आज केंद्र और राज्यों से एक याचिका पर जवाब मांगा है। इसमें आरोप लगाया गया है कि भारतीय विशिष्ट पहचान प्राधिकरण द्वारा जारी आधार कार्ड का दुरुपयोग नागरिकता, निवास स्थान और आवासीय पते के प्रमाण के रूप में किया जा रहा है। याचिका में यह निर्देश देने की मांग की गई है कि इसका उपयोग केवल पहचान सत्यापन तक ही सीमित रखा जाए। मुख्य न्यायाधीश सूर्यकांत और न्यायमूर्ति वी मोहन्ना की पीठ ने केंद्र और सभी राज्यों तथा केंद्र शासित प्रदेशों को नोटिस जारी किया। याचिका में तर्क दिया गया है कि फॉर्म 6 के तहत मौजूदा सत्यापन तंत्र अपर्याप्त है और इसके तहत उचित सहायक दस्तावेज के बिना भी व्यक्तियों को चुनावी डेटाबेस में शामिल किया जा सकता है। भारत ने आगाह किया है कि अगर संयुक्त राष्ट्र सुरक्षा परिषद का विस्तार केवल अस्थायी सदस्यता तक ही सीमित रखा गया तो इसमें सुधार के प्रयास नाकाम हो सकते हैं। संयुक्त राष्ट्र में भारत के स्थायी प्रतिनिधि हरीश पर्वतानेनी ने सुरक्षा परिषद में सुधारों पर अंतर सरकारी विचार विमर्श बैठक में ये बात कही।
0: यूएनएससी रिफॉर्म वुड बी ग्रॉसली इनएडिक्वेट।
4: यदि संयुक्त राष्ट्र सुरक्षा परिषद में सुधार सिर्फ अस्थायी सदस्य देशों के विस्तार तक ही सीमित रहता है तो ये सुधार अधूरे और नाकाम साबित होंगे। इससे मौजूदा 5 स्थायी सदस्यों की निर्णय लेने की शक्ति संरचना में कोई बुनियादी बदलाव नहीं आएगा। सुरक्षा परिषद और सदस्य देश लंबे समय से सार्थक सुधारों का इंतजार कर रहे
0: हैं।
1: ओमान के तट पर हुई दुखद समुद्री घटना के बाद एमटी सेटेबेलो जहाज के चालक दल के 21 भारतीय सदस्य सुरक्षित घर लौट आए हैं। ओमान के मस्कट स्थित भारतीय दूतावास ने आज ये जानकारी दी। पश्चिम एशिया संघर्ष के कारण उत्पन्न वैश्विक अनिश्चितताओं के बीच घरेलू विकास और आर्थिक स्थिरता को मजबूत करने के लिए देश की राजकोषीय नीति में बदलाव आ रहा है। स्टैंडर्ड एंड पुअर्स की रिपोर्ट के अनुसार भारत का जोखिम प्रबंधन दृष्टिकोण तात्कालिक आर्थिक सुरक्षा प्रदान करने से हटकर दीर्घकालिक रणनीतिक स्थिरता की ओर अग्रसर है। आज दोपहर के सत्र में घरेलू शेयर बाजार के प्रमुख सूचकांक लगभग आधा प्रतिशत की बढ़त के साथ कारोबार कर रहे थे। ताजा समाचार के अनुसार सेंसेक्स 475 अंक बढ़कर 76,740 पर और निफ्टी 115 अंक बढ़कर 23,970 पर पहुंच गया। महिला हॉकी में भारत ने न्यूजीलैंड में आयोजित FIH हॉकी नेशंस कप के सेमीफाइनल में प्रवेश कर लिया है। पूल ए के अपने दूसरे मैच में भारत ने